0: है जिससे हम दुनिया की हर चीज खरीद सकते हैं। और तालीम बच्चों का बुनियादी हक है। अपने बच्चों को तालीमयाफ्ता बनाएं। रेडियो अमन नेटवर्क जवान रंग अमन।
1: द आवाज दे द अमन। द आवाज दे द पाकिस्तान। द आवाज दे द रेडियो अमन 88.4 नेटवर्क।
2: आपका अपना रेडियो रेडियो अमन 88.4 नेटवर्क।
3: خبر کو دا لوبو دا میدان وی یا دا پارلیمان، مسئلہ کو علاقائی وی یا قامی، خبر کو ستاسو وی یا ستاسو دا چاپیریال، رسو با ستاسو غد دا واگدار نتر بادارا، نو تر لاسه کولی شئ تاسو موضوعاتی، علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا، صرف او صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔
1: دا آواز دے دا امن۔ دا آواز دے دا پاکستان۔ دا آواز دے دا ریڈیو امن 88.4 نیٹورک۔

0: You are listening to Radio Ahmad Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: आपकी पसंद, आपके एहसास और आपके लम्हों की खूबसूरती, सब कुछ एक ही जगह, जहां हर प्रोग्राम सिर्फ आपके लिए। रेडियो अमन 88.4 करक, आपकी अपनी आवाज।
3: द करक अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पा खपल खार करक के द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़ून बीमारी गुर्दों की कहानी त्रिख की कहानी बेऔलादी बावसीर मैदी जख्म ब्लड प्रेशर लुगन लगीदल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जोड़ून बीमारी او د زنانو نارینو نور پټ او خکار بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه بچا صاحب نه کولی شي. سوک چی ڈی چمیس بی چمیس آر چمپی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو د پاره پا دی نمبر رابطه وکړئ 0331-52-65-340. پتا یاد ساتے پشاور ہیلتھ میڈیکل سینٹر ملک سنجیت مخامخ سیوک پلازا جیل چوک کھڑک.